अच्छा वही कहना चाहिए भाई रिकॉर्डिंग वावा रिकॉर्डिंग बिल्कुल करक है सीधा कहना रेडियो अमन करक मानी बिल्कुल लाइव यहाँ और तेसरा टांग चिदाय कहना आगज है कि बिल्कुल इसकी सुन जाए मसला सल के बिल्कुल कले कला इंटरनेट इशू रूसी नो आल तक में आवाज सीधा में भी हो सकता है कहना चाहे आल तक टांग की रिकॉर्डिंग भी हो करक मानी बिल्कुल लाइव आ गल ठीक है कहना नन छह तारीख था 6/9/2024 और इतवार रेस दा बिल्कुल सीधा अगर लाइव अगल है तो सीधा आवाज लाइव और वाई ठीक है ओके जी रिकॉर्डिंग ना दशा और जो हमेशा कोशिश में कर दा चे अगर तो सी सारा चिकला हम हम के जा जी लाइव के में बगो रहे जी वैसे रास चाचू मोता हो यो शेर ओ आया कना सीधा फात है वाला गी आरिशा हटक है ओके जी तो बिल्कुल जी शेर सीधा अगा भी आया सा ریشا خٹک ہوئی چھے چھے غمون دی سمگیر کی بامی آت کا پریشان دی چھے جیر کی بامی آت صحیح دا ہے دمرا دیر ہونا ویچے السلام علیکم بھائی جانی سنگ یہ خیئے بالکل خیئے مجھے ویچے ہر سوکتے آواز صفت کبھی کنا اللہ رحم درباندے کڑے کی ویچے شکریہ آدھا کوا دے اللہ پاک شکریہ آدھا کوا او دا خاموش وائے کنا ویچے اچھا صحیح صحیح یو جہان مننا خورکے بالکل دے اللہ پاک دیرے دیرے شکڑے آدھے کون او کا دیٹے میں رشتہ دیتا ہوئے کنا رشتہ دیتا ہوئے اور ادھون کے میں آواز بور بھی یو دویو رزی وشولے چھے صحت میں چھے دا غالش کی ٹھیک ندا سپا حبرت ہے وکا ہوں چونکہ دا ویگا مجھا ڈیکٹر سی پروگرام کی دا حال خبر ہے کڑے وال چھے دیما دی ٹینشن پریشنی زکم آؤں والے چھے موسم چینج کی جی دیتا ویائی چھے موسمی تبیسا تکلے کلے چھے موسم چینج کی جی کنا نو بیا دا ٹیمپریری چھے دا اگا انسان طبیعت خام خواب سرا لشکی اداس کی جی لشکی دا سے وڑی کی وڑی کی مسالے رسی ہو نو ٹینشن اللہ دا خیر وکی جی دادی زندگی سرا تڑلی خبری دی خوب یا میں ہاں خط الوسا کوشش کرے دا او کہوں بھی جی چھے کیم پروگرام تے روسا کنا اگا با انشاءاللہ روسا ہوں

0: que de lou os ben chala do isma washing powders ra taso kapde safa spini o khule wakhari matlab mukammal to go bani basa fakigi no mashala isma cosmetic ki sumra ho products hi har zai ki taso available di matlab kam radio ne ma awaz sa sorai no do kam matlab for example the correct khabro kuma correct radio khabro kuma ya din lawaz the lucky radio khabro kuma that's a tang ya global 91 the hand radio matlab the day radio awaz charta charta ke hum aur deshi sukh dete mane aur awaz no har jagah da so matlab available di har area ke da so available di ishma cosmetic pakistan products कचहत की बयान में लगी कि नो कंपनी हेल्पलाइन नंबर बने कॉल जरूर करें 0342 311 2292 खजी प्रोग्राम की बिल्कुल गपशप लगी खबर तेरी बकी और तासु हाँ दे प्रोग्राम के मुंग तो कॉल कवली शी मुंग तो मैसेज कवली शी कॉल कॉल पर बता सु डायल के भाई 0345 933 2580 यानी 0345 933 2580 0345 933 2580 या दिन नौ बल नंबर हाँ तो डायल करवा लीजिए 0331 52 65 340 0331 5265 3400 या 0345 933 2580 0345 933 2580 फनन प्रोग्राम के बजे सवाल हम को माँ दे सवाल जवाब हम तासुम तरह के भाई अच्छा जी देने लगा देना मखे माँ चुकम प्रोग्राम करे वो सूरज मखे पहले के मुंगसरा दवा चुकम मतलब चार सवाल जवाब मुंग तो सही रख करो आप देखे यो फीमेल चुकम दे यो सिस्टर चुकम आगे तालुक दोनों शेर सरवो कवल नूर आगे तो हम बिल्कुल द मतलब इश्मा कॉस्मेटिक तरफ ना गैस चुकम दे वर्तवा थले हो दे चुकम दे बाकी खैर जलक्षा ने बीजी हुआ متاسو چکم دے خپل گفٹ چکم دا ریسیو گولی شی دین علوا دا سی دا کرک نا چکم دے یعنی کرک میٹا ہیلو نا آس پگمائی نو آغا ہم بلکل آغیبا گفٹ چکم دے ریسیو کری وی دا فینسی کاسمیٹک نا نو نن پرگام کے ہم بلکل ما سوال روڑے دو دے سوال جواب دا سنگتا رکھولی شی خجی برگام کی ماں سوال دار اوڑی سوال دا دے چھے ٹک تا آگا کم یوں ملک دے ٹک تا اتا سو کول شو ملوں اتا سو کول رزی ہو لگ انتظار تا سو کئی اچھا جی برگام کی ماں سوال دار اوڑی دے چھے آگا کم یوں ملک دے چھے پا آگے کے زیڑے کپڑے ندی ٹک تا زیڑے کپڑے آگا مطلب اچھا وال آگی ونے پابندی دے ٹک تا इनी वो दुनिया में वो कौन सा मुल्क है जहां पर पीले रंग के कपड़े नहीं पहन सकते पीले रंग के कपड़े जो हैं उस पर पाबंदी है इनी दुनिया में वो कौन सा ऐसा मुल्क है जहां पर पीले रंग के कपड़े नहीं पहन सकते हैं उस पर पाबंदी है नदी सवाल जवाब तासुंग तरह कबलिशे पतिद्वार नंबर तासुंग तरह प्रोग्राम के लाइव कॉल कबलिशे यानी कि 0345 नंबर बने हम और दिन लंबा 0331 नंबर बने हम खजी कॉल तरफ तरजी प्रोग्राम की कॉल चुकम ने शामिल भी गोरु चपकाल बने मुंगसरा फर्स्ट कॉलर ऑफ द शो सो को देखम देना रजी गोरु कॉल बने ओता सो मैसेज चुकम दी देते बस आखिर के टाइम वर्क ठीक था नोजल ग्लेट रागला माता सो मैसेज माता मुखरा तो मिलो न शो खूब आखिर के बा तसो टोल मैसेज से मिलो मा गोरु कॉल बने फर्स्ट कॉलर सो को देखम देना दे अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम भाई सुनो चंदा
0: خیر خیریت الحمدللہ جی سو خبری کی کم دینا
1: جی مخار نفیس خبری کا
0: محمد سو کا
1: نوخار نفیس
0: اچھا نوخار نفیس خبری کوئی
1: جی
0: خجی فیاس سنگی تا سو خیر جوان خرمان دی
1: خیر خیریت تا پیلا زل نکالو
0: تو جی اچھا پیلا زل دی کالو کو نو بیا ہوں در تا پروگرام کی یعنی اشما کاسمیٹک پروگرام کی ویلکم اور حرکلی ہوئی خجی دار تو ہے کہ نا چیش ما پروگرام کلو ناو رہے
1: جی جاہو ما کال کی
0: کال کی گی
1: آجی
0: اور تاسو ما تنن دا سو خفا خفا خکاری داو لے
1: جی